0: रेडियो एक ऐसी आवाज जो हर घर हर गली हर कूचे तक पहुंचे। अपने कारोबार को दीजिए एक नई पहचान, अपनी तरक्की को दीजिए एक नई उड़ान। रेडियो से इश्तेहार देकर बढ़ाएं अपने बिजनेस की शान। रेडियो तशहीर का सबसे आसान और सस्ता जरिया। राबिता करें कमर्शियल ब्रॉडकास्टिंग सर्विस श्रीनगर।
1: सविन तुएसु प्रोग्राम बोजान सूफी सदा। ये प्रोग्राम छु प्रे दो आकाशवाणी श्रीनगर पेठ सुबह 10 बज पेठ साढ़न दहन बजन ताम नश्र सब्दान।
2: سمین صوفی وچارن پر مبنی پروگرام سیو توی بوزان صوفی صدا تا زک موضوع اس صوفیاتوک سفر پیش کرز غلام رسول آخون یہ چھا آقاش ونی سرینگر سون دائی ملان بوزیو یہ آقاش مانی کا سرینگر سٹیشن ہے سمین ٹھیک 10:31 ہوئے ہیں اب پیش ہے لائیو مارننگ شو میں انٹریکٹیو لائیو پروگرام پیش کریں گی میری ساتھی تسلیمہ
3: آکاشوانی سری نگر آپ تک پہنچ رہا ہے ایک نئے رنگ نئے آہنگ اور نئی لے کے ساتھ
4: پل پل جاؤں میں تو رنگ رجما
5: زندگی سے جڑے ہر ایک شعبے کی مفید جانکاری
6: صبر روشت
5: سنتے رہیے ہماری نشریات।

0: डाइवर्सिटी हिंदुस्तान की ताकत है, जम्मू कश्मीर की ताकत है। महात्मा गांधी जी ने बोला था, मुझे उम्मीद की किरण जम्मू कश्मीर से दिखती है। और ये हमारी खूबसूरती, हर रंग का फूल यहाँ चाहिए। एकता और एक रूपता में अंतर है, हमें एक दूसरे की मदद करनी है। ऊपर वाला तो एक है ना, मैं चाहूंगा कि इससे ऊपर उठकर इंसानियत को फॉलो करो, गरीब जो लोग हैं उनको ऊपर उठाने की कोशिश करो।
1: क्राइम ब्रांच जम्मू कश्मीर की इकोनॉमिक ऑफेंसेस विंग ने जम्मू कश्मीर स्टेट पावर डेवलपमेंट कॉरपोरेशन के उस वक्त के इंचार्ज सुपरिटेंडेंट इंजीनियर जो अब सबकदोश हुए हैं के खिलाफ चीफ जुडिशियल मजिस्ट्रेट श्रीनगर की अदालत में एक चार्जशीट दाखिल की है। मजकूरा शख्स के खिलाफ अपने सरकारी सर्विस रिकॉर्ड में दर्ज तारीख पैदाइश में कलमजनी करने का इल्जाम है। मगरबी एशिया की सूरत हाल के बीच भारत का एक जहाज आबनाई हरमूज को पार करते हुए 20,000 मेट्रिक टन एलपीजी लेकर गुजरात में कांडला के मकाम पर दीनदयाल पोर्ट अथॉरिटी पहुंच गया है। इस जहाज ने कतर से अपना सफर शुरू किया था और ये इस महीने की 13 तारीख को आबनाई हरमूज पार करके शनिचर की रात को 8:30 पर कांडला बंदरगाह पर पहुंच गया। वज़ीर-ए-आज़म नरेंद्र मोदी इस माह की 31 तारीख को अपने रेडियो प्रोग्राम मन की बात में मुख्तलिफ मौजूदात पर इजहार ख्याल करेंगे। आकाशवाणी पर नशर होने वाले महाना प्रोग्राम की ये 134वीं किस्त होगी। इस प्रोग्राम के लिए लोग अपनी आराएं और तजावीज टोल फ्री नंबर 1800117800 पर भेज सकते हैं। इसके साथ ही खबरों का ये बुलेटिन खत्म हुआ।
2: आदाब, ईशा आकाशवाणी श्रीनगर खबरन हुंद बुलेटिन हेटस बो खुर्शीद अहमद। वज़ीर आज़म नरेंद्र मोदियन स्वीडन चन कंपनियन दावत दिसमज तिम दियन भारत अंदर मेक इन इंडिया, नेशन ग्रीन हाइड्रोजन मिशन तो नेशनल क्रिटिकल मिनरल मिशन हिवन इख्तिराई प्रोग्रामन मज पन्नी शमूलियत वत बव। गौथन बर्गस मज स्वीडन कन मंतखब सीओन सत अकिस मीटिंग मज वोन वज़ीर आज़मन ज भारत तो स्वीडन जमहूरियत शफाफियत इख्तिराईत हिवन अकदारन सुड़ित ताहम हकन दोनवई मुल्क बाहमी इश्तराक तमाम तकाज काम लागान तरक्की हिंद नव हद पार कर। درست جموں کشمیر مز سپود رات سینسس زتوہ سرکاری طور آغاز۔ لیفٹنٹ گورنر منوج سنہان پن سیلف انیومریشن مکمل کرت جموں کشمیر کن لوکن اپیل کرم ات عمل مز بڑت تو بولت حصہ نت کر تم پنن گھرن متعلق تفصیل آن لائن سرکاری پورٹلس پہ درج۔ تمو سیلف انیومریشن اخ عظیم ذمہ داری قرار۔
3: جموں کشمیر کے سبھی ناگرکوں سے یہ آگرہ کرنا چاہتا ہوں کہ جنگڑنا یہ آپ کے لیے، جموں کشمیر کے لیے اور دیش کے لیے بہت آوشیک ہے۔ آپ سب لوگ اس میں بڑھ چڑھ کر کے حصہ لیجیے۔ اپنے مکان اور اس میں رہنے والے کتنے پریوار کے سدسیہ ہیں ان کے بارے میں پوری جانکاری جنگڑنا سے جڑے ہوئے سرکاری ادھیکاریوں اور کرمچاریوں کو دیجیے۔ مجھے لگتا ہے کہ آپ سب اس میں پورا سہیوگ کریں گے۔
2: اتھ دوران سپود جموں کشمیر کن بیشتر ضلع مز سیلف انیومریشن عمل شروع یت مز لوکو چکچا سان شرکت کر۔ جموں کشمیر منشیات کی بت نش پاک کرنے باپت تمام سترن پہ سود مند کوشش جاری۔ لیفٹنٹ گورنر منوج سنہا نشہ مکت جموں کشمیر تحت عملان سرگرمی ہز پان قیادت کران تو تہذ نگرانی مزے مختلف ضلع مز پد یاترا تو بیدری پروگرام منعقد سپدان۔ تہ پو یاد لیفٹنٹ گورنر اس پتم رتنی کہمہ تاریخ ات ابھیانس دس تلمت تتہ پہ آز تام منشیات بنیادی ڈانچہ ختم کرنس مز پیش رفت پراؤن آم پیش امہ حوالہ لیفٹنٹ گورنر سند یہ پیغام۔
3: ڈرگ اسمگلنگ سے جڑے تسکر کا پاسپورٹ، اس کا ڈرائیونگ لائسنس، کار آدھار نمبر، اس کے آرمز لائسنس، سب کچھ نرست کر دیا جائے گا اور اگر فرار ہوگا تو لک آؤٹ سرکولر جاری کیا جائے گا۔ این ڈی پی ایس ایکٹ کے تحت اس کی چل اچل سمپتی بھی اٹیچ کی جائے گی، بینک اکاؤنٹ فریج کیا جائے گا اور اس کے خلاف فائنینشیل انویسٹیگیشن بھی پرارمبھ کیا جائے گا۔
2: ورمل کس پارلیمنٹ ممبر انجینئر رشید ایم ایل اے لنگیٹ شیخ خورشید سند والد خضر محمد شیخ ایمز نو دلی اندر رحمت حق سپد مت۔ وزیر اعلیٰ عمر عبداللہ تہندس انتقالس پہ دکھ بومت۔ اکس تعزیتی پیغامس مز تمو سوگوار عیالس سی تعزیت باوان مرحومس جنتس جائے آسنک دعا کورمت۔ سائنس تو ٹیکنالوجی ہند وزیر ستیش شرمان ہوت رات اش مقام سخی زین الدین ولی رحمۃ اللہ علیہ ہند زیارت گاہ دور کرت تت ترقیدی کامین جائزہ۔ تمو وون سرکار تمام مذہبی جائن پہ جدید طرز سہولت دستیاب کران تو سولر لائٹ نصب کرنے وعدہ بند۔ سنت ناگ کس نمائندہ تصدق رشید ست کران وون تمو۔
0: اپنی ڈپارٹمنٹ کی طرف سے جتنے بھی مندر مسجد گردوارے زیارتیں ہیں ہر جگہ ہم لائٹس پردان کر رہے ہیں. تو بڑا ضروری ہے اچھی کوالٹی کی لائٹس ہوں جن کی وارنٹی گارنٹی اچھی ہو, بلیسنگ ہمیں بھی ملیں گے اور ضرورت بھی ہے اس کو خوبصورت بنانے کی. ڈائیورسٹی ہندوستان کی طاقت ہے, جموں کشمیر کی طاقت ہے.

0: महात्मा गांधी जी ने बोला था, मुझे उम्मीद की किरण जम्मू कश्मीर से दिखती है, और ये हमारी खूबसूरती हर रंग का फूल यहाँ चाहिए। एकता और एक रूपता में अंतर है, हमें एक दूसरे की मदद करनी है। ऊपर वाला तो एक है ना, मैं चाहूंगा कि इसे ऊपर उठकर इंसानियत को फॉलो करो, गरीब जो लोग हैं उनको ऊपर उठाने की कोशिश करो।
1: क्राइम ब्रांच जम्मू कश्मीरिकी इकोनॉमिक ऑफेंसेस शाखन जम्मू कश्मीर स्टेट पावर डेवलपमेंट कॉरपोरेशन किस तमि वक्त इंचार्ज सुपरिटेंडेंट इंजीनियर यम वन सुबकदोश खिलाफ चीफ जुडिशल मजिस्ट्रेट श्रीनगर सदस अदालत मह चार्जशीट दाखिल कर्मुत। मजकूर शख्स खिलाफ चु पन्नी सरकारी सर्विस रिकॉर्ड्स मज दर्ज डेट आफ बर्थस मज कलम चान राह। مغربی اشیاء موجود صورتحال آنے باوجود بھارت اک جہاز آبنائے ہورمز پار کران وہ ساس میٹرک ٹن ایل پی جی ہاتھ گجرات مز کانڈلا جائے دین دیال پورٹ اتھارٹی ووتمت ام جہازن اس قطر پہ پن سفر شروع کورمت تو یہ ووت یم رتن تروہم تاریخ آبنائے ہورمز پار کرت بٹوار دہ رات سنز 8:30 بجے کانڈلا بندرگاہ ات سوت خبرن

0: واره دوهله به بجه چد جرمنتن پید بوزان. دیوین که سیم پروگرام منز می اجازت انشالله سب دو یهت پروگرام اس منز بی توند خطر خیزر بیو تو دان توی تیز خدا از حوال.
1: سمین دوی سوگوزان پروگرام باز منی سوان پیش کس سمین آشا. چا کاشوانی سرینگر سون دوی ملان بوزیو. یہ آکاشوانی سری نگر ہے. سامعین پیش آکاشوانی دلی سے خبریں.
2: نمسکار, آکاشوانی سماچار کے ساتھ میں جاگرتی شرما. پردھان منتری نریندر مودی ناروے کے اوسلو پہنچ گئے ہیں. اس دورے میں بھارت اور ناروے کے بیچ دوپکشیہ وارتا اور تیسرا بھارت نارڈک شکھر سمیلن شامل ہے. ہماری سمواددتا نے بتایا ہے کہ یہ دورہ نارڈک دیشوں کے ساتھ بھارت کے سمبندھوں کو گتی پردان کرے گا.
3: آج پردھان منتری ناروے کے راجہ ہیرال پنچم اور رانی سونیا سے ملاقات کریں گے. اس کے بعد وہ ناروے کے پردھان منتری یوناس گار سٹورر کے ساتھ دوپکشیہ وارتا کریں گے. وہ بھارت ناروے ویاپار اور انوسندھان شکھر سمیلن کو بھی سمبودھت کریں گے. کل پردھان منتری تیسرے بھارت نارڈک شکھر سمیلن میں بھاگ لیں گے. ورتمان میں بھارت اور پانچ نارڈک دیشوں کے بیچ ویاپار کا مولیا 19 ارب ڈالر ہے. ویاپار کے پرمکھ کھیتروں میں نواچار, رکشا, آرکٹک اور جن سمپرک جیسے کئی کھیتر شامل ہیں. سنگیتا گوڑبولے, آکاشوانی نیوز, اوسلو, ناروے.
2: اس سے پہلے پردھان منتری نے کہا کہ بھارت آج نویش, نواچار اور ونرمان کے لیے وشو کا سب سے آکرشک کیندر بن گیا ہے. شری مودی نے سویڈن کی دو دن کی یاترا کے دوران گوتھینبرگ میں یوروپی ادیوگ گول میج سمیلن کو سمبودھت کرتے ہوئے یہ بات کہی. انہوں نے کہا کہ دیش میں سبھی کمپنیوں کے لیے افسر موجود ہیں. پردھان منتری مودی نے کہا کہ بھارت پچھلے 12 ورشوں سے سدھار, پردرشن اور پریورتن کے مول منتر پر کام کر رہا ہے. انہوں نے کہا کہ بھارت کی سدھار ایکسپریس پوری گتی سے چل رہی ہے. شری مودی نے سویڈش کمپنیوں سے ونرمان, ہرت ہائیڈروجن مشن, سوچھ اورجا اور انیہ کھیتروں میں اپستھتی بڑھانے کا آگرہ کیا. یاترا کے دوران پردھان منتری مودی کو دوپکشیہ سمبندھوں میں ان کے اسادھارن یوگدان اور دوردرشی نیتریتو کے لیے سویڈن کے سروچ سمان رائل آرڈر آف دا پولر اسٹار ڈگری کمانڈر گرینڈ کراس سے سمانت کیا گیا. श्री मोदी ने सोशल मीडिया पोस्ट में कहा कि स्वीडन की उनकी यात्रा के कई महत्वपूर्ण परिणाम निकले हैं जो द्विपक्षीय संबंधों को एक नई गति प्रदान करेंगे. केरलम के तिरुवनंतपुरम में आज कांग्रेस के वरिष्ठ नेता वीडी सतीशन ने मुख्यमंत्री पद की शपथ ली. राज्यपाल राजेंद्र विश्वनाथ आर्लेकर ने यूडीएफ सरकार के नए मंत्रियों को शपथ दिलाई. नई सरकार में शामिल वरिष्ठ नेताओं में पूर्व प्रदेश कांग्रेस अध्यक्ष रमेश चेन्नीथला, वर्तमान प्रदेश कांग्रेस अध्यक्ष सन्नी जोसेफ, के मुरलीधरन और इंडियन यूनियन मुस्लिम लीग के नेता पी के कुन्हालीकुट्टी शामिल हैं. गृहमंत्री अमित शाह ने आज रायपुर में 112 नंबर वाली आपातकालीन सेवाओं के लिए 400 नए अत्याधुनिक वाहनों को रवाना किया. छत्तीसगढ़ में पहले ये सुविधा 16 जिलों में थी, अब ये 33 जिलों में उपलब्ध है. इस अवसर पर छत्तीसगढ़ के मुख्यमंत्री विष्णुदेव साय, विधानसभा अध्यक्ष डॉ. रमन सिंह और उप मुख्यमंत्री विजय शर्मा भी उपस्थित थे. कार्यक्रम के बाद गृहमंत्री बस्तर के लिए रवाना हो गए, जहां वे नेतानार गांव में सीआरपीएफ कैंप परिसर में स्थापित जन सुविधा केंद्र का शुभारंभ करेंगे. रक्षा मंत्री राजनाथ सिंह वियतनाम और दक्षिण कोरिया की यात्रा पर रवाना हो गए हैं. सोशल मीडिया पोस्ट में श्री सिंह ने कहा कि वे द्विपक्षीय संबंधों को और विस्तार देने के लिए इन दोनों एशियाई देशों का दौरा करने को लेकर उत्सुक हैं. उन्होंने कहा कि इस दौरे का मुख्य उद्देश्य रणनीतिक सैन्य सहयोग, रक्षा औद्योगिक साझेदारी और समुद्री सहयोग को बढ़ावा देना तथा हिंद प्रशांत क्षेत्र में शांति तथा स्थिरता को प्रोत्साहित करना है. पत्तन, पोत परिवहन और जलमार्ग मंत्री सर्बानंद सोनोवाल ने आज अंतर्राष्ट्रीय महिला समुद्री दिवस के अवसर पर महिला नाविकों के अदम्य साहस को नमन किया. एक सोशल मीडिया पोस्ट में श्री सोनोवाल ने कहा कि नीतिगत सुधारों के कारण भारत में महिला नाविकों की संख्या लगातार बढ़ रही है. उत्तर प्रदेश के लखीमपुर खीरी जिले में आज ट्रक और वैन की टक्कर होने से एक सड़क हादसे में 9 लोगों की मौत हो गई। वैन में 2 महिलाओं समेत 10 लोग सवार थे। ये हादसा पीलीभीत बस्ती राजमार्ग पर अदालीसपुर गांव के पास हुआ। प्रधानमंत्री ने इस हादसे में हुई जानमाल की हानि पर शोक व्यक्त किया है। एक सोशल मीडिया पोस्ट में श्री मोदी ने प्रधानमंत्री राष्ट्रीय राहत कोष से प्रत्येक मृतक

0: ए चुईमन को
1: अंकल क्या दल तु कौन साफ साफ वन
2: गोबरा चुहन बाप सोब उस हजस गोमुत सो हसा शु तज गुजरोमुत
3: क्या
4: अंकल बो गतीम पापा पापा मे कु कड़ वन महाराज पापा
0: वन आगो गोबरा सबर कर दरअसल تچی میس قسمت اس
2: گبرا رب جی نے صبر رب جی نے
3: بھائی صاحب کو تا صبر کرو کھاونے گئی چل چنگ میں چھ صبر